0: वो कहेंगे क्यों नहीं, जरूर हिदायत करने वाला आया था, लेकिन हमने उसको झुटला दिया और कहा कि खुदा ने तो कोई चीज नाजिल ही नहीं की, तुम तो बड़ी गलती में पड़े हुए हो।
1: وقالوا لو كنا نسمع أو نعقل ما كنا في أصحاب السعير
0: اور کہیں گے اگر ہم سنتے یا سمجھتے ہوتے تو دوزخیوں میں نہ ہوتے
1: فاعترفوا بذنبهم فسحقا لأصحاب السعير
0: پس وہ اپنے گناہوں کا اقرار کر لیں گے سو دوزخیوں کے لیے رحمت خدا سے دوری ہے।

0: अगर तू उनको रहने देगा तो तेरे बंदों को गुमराह करेंगे और उनसे जो औलाद होगी वो भी बदकार और नाशुक्र गुजार होगी।
1: रब्बि ग़फिर ली वलि वालिदैया वलि मन दखल बैतिय मुमिनन वलिल मुमिनीन वल मुमिनात वला तज़िदि ग़ालिमीन इल्ला तबारा।
0: ए मेरे परवरदिगार, मुझको और मेरे माँ बाप को और जो ईमान लाकर मेरे घर में आए उसको और तमाम ईमान वाले मर्दों और ईमान वाली औरतों को माफ फरमा और जालिम लोगों के लिए और ज्यादा तबाही बढ़ा।
1: بسم الله الرحمن الرحيم
0: شروع اللہ کے نام سے جو بڑا مہربان نہایت رحم والا ہے۔
1: قل اوحی الی انہ استمع نفر من الجن فقالوا انا سمعنا قرآنا عجبا۔
0: اے پیغمبر صلی اللہ علیہ وآلہ وسلم، لوگوں سے کہہ دو کہ میرے پاس وحی آئی ہے کہ جنوں کی ایک جماعت نے اس کتاب کو سنا تو کہنے لگے کہ ہم نے ایک عجیب قرآن سنا۔

0: السلام علیکم سامعین کرام، آپ کے اپنے پروگرام جگنو کے ساتھ حاضر ہے محمد حماد الرحمان، ڈپٹی ڈائریکٹر والنٹیئرز اینڈ سروس ڈپارٹمنٹ یونیورسٹی آف سینٹرل پنجاب۔ آپ کا پروگرام جگنو پیش کیا جاتا ہے ہر منگل کے روز سپہر 3 بجے، اور اس میں ہم وی آئی ایس ڈپارٹمنٹ کے مختلف پارٹنر آرگنائزیشنز کا انٹروڈکشن لے کر آپ کے پاس حاضر ہوتے ہیں۔ آج جس ادارے کا تعارف ہم لے کر حاضر ہوئے ہیں اس کا نام ہے وائس شیلٹر ہوم، اور وائس سوسائٹی کے انڈر یہ بیسیکلی رن کرتا ہے، اور ان کے اور بھی بہت سے پروجیکٹس ہیں جس میں یہ انڈیپینڈنٹ لیونگ کے حوالے سے ٹرین کرتے ہیں ان لوگوں کو جو اسپیشلی ایبلڈ ہیں یا جو کسی حد تک ڈسیبلٹی کو سامنا کر رہے ہیں، تو ان کے لیے یہ بہت ماشاءاللہ کام کر رہے ہیں۔ آج ہمارے ساتھ موجود ہیں وائس سوسائٹی سے جناب فاروق رضا صاحب، جو کہ فاؤنڈنگ ممبر بھی ہیں اور ٹریڈر بھی ہیں ادارے کے۔ تو ویلکم ٹو دا شو سر۔ فاروق صاحب، میں آپ سے یہ ریکویسٹ کروں گا کہ آپ وائس شیلٹر ہوم کا تھوڑا سا بلکہ وائس سوسائٹی کا رادر تھوڑا انٹروڈکشن کروا دیں کہ اس کا بیک گراؤنڈ کیا ہے، کیسے قائم ہوا ادارہ، کس طرح سے ترقی کے منازل طے کرتا ہوا آج جس مقام پہ وہاں پہنچا۔
1: ہم آگئی، بہت شکریہ آپ کا یو سی پی میں بلانے کے لیے اور موقع دیا ہے آپ نے مجھے اپنا ادارہ انٹروڈیوس کروانے کے لیے۔ آگے بتاتا چلوں کہ ہماری وائس سوسائٹی جو کہ ایک ڈی پی او ہے، ڈسیبل پرسن آرگنائزیشن ہے، اور ہم لوگ کام کرتے ہیں ڈسیبل لوگوں کے لیے، ایسے لوگوں کو امپاور کرتے ہیں کہ وہ معاشرے میں اہم کردار ادا کر سکے۔ ہم لوگ کیسے معرض وجود میں آئے، اس کی سٹوری تھوڑی سی لمبی ہے، آپ کو لے چلوں گا اپنے سکول ٹائم میں۔ وہاں پہ ہمارے استاذہ نے ہمارے ایسا گرومنگ کیا ہے نا کہ ہم ونس ا ویک کلیکشن کرتے تھے، اس کلیکشن کو ہم لوگ یوٹیلائز کرتے تھے اپنے ہی کلاس فیلو کی ہیلپ آؤٹ کرنے کے لیے۔ پھر یہ ایسا چسکا ہے نا کہ جب ہم کالج میں گئے ہیں، پاس آؤٹ ہوئے، پھر ہمیں دوبارہ سے خیال آیا کہ یہ سارے کام ری یونین کیا جائے، اور اس سلسلے میں پھر ہم لوگوں نے اولڈ اسٹوڈنٹس ایسوسی ایشن بنایا۔ اس کے پلیٹ فارم میں ہم لوگ نے اینول عید گرد پروگرام کرتے تھے، اس میں اپنے جو اسٹوڈنٹس تھے یا دیگر ڈیزرونگ جو ڈسیبل لوگوں تھے ان کو عید گفٹ کی چیزیں دینا، کیش عیدی دینا، گروسری پیک دینا، اس طرح کی چیزیں ایکٹیویٹی کر لیا۔ اس کے بعد ہم لوگ وائس اسکاؤٹ ٹریننگ کیمپ آرگنائز کرنا، اس کا بنیادی مقصد کیا ہے کہ ہم لوگوں کو یہ کنسیپٹ ڈیولپ کر رہے ہیں کہ آئی ایل سی کی طرف جائیں، انڈیپینڈنٹ لیونگ ٹریننگ کی طرف جائیں۔ تو یہ ایک ابتدائی قدم تھا ہمارے، جو آگے چل کے آپ کو بتاؤں گا آئی ایل سی کے بارے میں بھی۔ تو یہ ایک ابتدائی قدم تھا وائس اسکاؤٹ کا۔ اس کے ساتھ ساتھ آپ دیکھیں، اس کے ساتھ جب سے ہم لوگوں نے کالج سے پاس آؤٹ ہوئے ہیں نا، تو ہمیں خیال آیا کہ یار ہمیں اپنے کام کو مزید انہانس کرنا ہے۔ اس سلسلے میں پھر ہم لوگوں نے ری یونین کیا تمام جو ہمارے کلاس فیلوز تھے، تو ہم لوگوں نے ڈیسائیڈ کیا کہ ایک ایسا گروپ فارم کریں جس کے انڈر ہم لوگ زیادہ واسٹ لیول پہ کام کر سکیں۔ واسٹ لیول سے مراد میری کہ پہلے جو تھا ہماری ڈومین اولڈ اسٹوڈنٹس کی ایسوسیشن کی، وہ صرف پی ایس آر ڈی کی چار دیواری تک محدود تھی، ہمیں صرف فیسلیٹیٹ کرنا ہوتا تھا اس اسکول سے وابستہ اسٹوڈنٹس کو۔ لیکن ہم لوگوں نے دیکھا کہ لاہور سے باہر چلے جائیں یا پی ایس آر ڈی کی باؤنڈری کے باہر چلے جائیں، وہاں متعدد جو ڈسیبل ساتھی ہیں، فیمیلس ہیں، لڑکے ہیں، بچے ہیں، اولڈ ایلڈری پیپل ہیں، ان سب کو مدد کی ضرورت ہے۔ تو ہم لوگوں نے کہا کہ پھر ہم وائس کے نام سے ایک ادارہ فارم کرتے ہیں۔ تو سم وے 2007 میں 14 دسمبر کا دن تھا جب ہم لوگوں نے اس ادارے کو فارم کیا۔ اس کا بنیادی مقاصد میں دو چیزیں تھیں، ایک تھا آئی ایل سی انڈیپینڈنٹ لیونگ ٹریننگ سینٹر، اور دوسرا ڈرامیٹک سوسائٹی۔ اچھا، ہمارے ڈرامیٹک سوسائٹی کی تھیم یہ ہے کہ ہم لوگ اپنے مسائل کو لوگوں کے سامنے شوکیس کریں گے۔ دیکھیں، شوکیس کرنا اور کوئی اتنا مشکل کام نہیں ہے نا، ہر بندہ اپنے مسائل کو بڑا بخوبی بڑے احسن طریقے سے بتا سکتا ہے، کیونکہ ہماری قوم کو بہت بتانے کا شوق ہے، بہت بولنے کا شوق ہے اپنے مسائل کو بتانے کا۔ لیکن کہ آپ اس کا سولوشن بتائیں، وہ سولوشن کیا ڈریمی بیس نہیں ہونا چاہیے کہ آپ خوابوں والا حل بتا دیں کہ وہ شیخ چلی چلا تیل کا پتیلا سر پہ رکھ کے یہ سوچا انڈے دے گی، بچے دیں گے، یہ پلانٹ۔ تو ہم لوگ چاہتے ہیں کہ نہیں یار، ایسا نہیں ہونا چاہیے۔ ہم لوگ اپنے جو شوکیس کریں گے اپنے مسائل کو آڈینس کے سامنے، تو اس میں ہم کو حل بتائیں گے اپنے کلچر اور اپنے اویلیبل ریسورسز کے مطابق، تاکہ لوگوں کو جب وہ مسائل سنیں ہمارے، تو سن تو لیا اس نے، اب وہ بندہ جو سامنے بیٹھا ہے آپ کی پرفارمنس دیکھ رہا ہے، اس کو یہ تو پتہ چل گیا کہ یہ اس کا مسئلہ ہے، لیکن اس کا حل کیا ہے وہ حل خود بھی تلاش کرے گا اپنے ذہن میں۔ لیکن کیا اچھی بات ہے کہ حل ہم اسے خود بتائیں، حل بتا دیا، اب اس کی امپلیمنٹیشن کیسے ہوئے گی، وہ بھی ہم لوگوں نے اپنے کلچرل اور اپنے ریلیجیس باؤنڈریز اور اپنے دستیاب وسائل کے مطابق بتانا ہے۔ یہاں پہ میں خاص طور پہ شکریہ ادا کروں گا یو سی پی کا اور یو سی پی کی مینجمنٹ کا کہ ہم لوگ کافی سارے پلیز ہیں جو یو سی پی کے اسٹوڈنٹس کے ساتھ مل کے اور یو سی پی کے ساتھ بھی ہم لوگ کر چکے ہیں۔ ان پلیس کا مقصد فنڈ ریزنگ تو تھا ہی تھا، لیکن سب سے بنیادی مقصد اویئرنیس ہے رائٹس کے حوالے سے ڈسیبلٹی کی، تاکہ لوگوں کے ذہن میں جو امیج کریٹ ہوتا ہے، جیسے آپ کسی بندے کو فرسٹ سائٹ میں دیکھتے ہیں ڈسیبلٹی کے ساتھ، تو آپ बेचारा यार, एक मिजरेबल अप्रोच आती है ना, अपने से कमतर नेचुरली हम उसे समझना शुरू कर देते हैं। लेकिन जब आप इंक्लूजन की तरफ जाते हैं, इंक्लूसिविटी की तरफ जाते हैं, जिसमें नॉन डिसेबल और डिसेबल साथी मिलकर भी काम कर रहे होते हैं, तो रिलेशन और बॉन्डिंग मजीद स्ट्रांग होती है। और जो कम्युनिटी का जो इमेज दूसरे साथियों के दिलों में होता है, दिमागों में होता है, वो समझते हैं कि नहीं यार, ये लोग भी एबिलिटीज रखते हैं जो हम लोगों ने इनके मतलब सोचा। जैसे एक एग्जांपल कोट करूंगा कि जैसे हम लोग ट्रांसजेंडर किसी शादी को देखते हैं, उसको देखते ही हमारे दिल में क्या आता है कि ये एक मसखरापन होगा, हंसी खेल, मजाक, उसको छेड़ने वाली एक जिबलत इंसान के जहन में आती है। तो इसी तरह सेम टू सेम जब आप किसी PWD यानी कि पर्सन विद डिसेबल को देखते हैं, तो आप ये समझते हैं कि ये बेचारा जिंदगी के द्वार को कैसे गुजारेगा, स्टडी कैसे करेगा, जॉब पे कैसे जाएगा, और मोस्ट फंडामेंटली उसकी शादी के मामले कैसे चलेंगे, और ये सारे जिंदगी के अमूर को वो कैसे अंजाम देगा। तो जब आप इंक्लूजन में होते हैं, एक साथी मिलकर किसी भी प्रोजेक्ट पे काम करें, चाहे ड्रामेटिक में काम कर रहे हैं ना, तो उसके बाद आप साइड लाइन में मीटिंग करते हैं बच्चों से, स्टूडेंट से, तो फिर वो आपके जिंदगी को बेहतर तौर पे समझते हैं एज ए कम्युनिटी के। हाँ यार, डिसेबल लोगों की भी शादियां होती हैं और ये लोग भी तरक्की कर रहे हैं, पढ़ रहे हैं, मुख्तलिफ अमूर को अंजाम दे रहे हैं। सो दैट के जब इंक्लूसिविटी में जाते हैं तो सोसाइटी में चीजें चेंज होना, बेहतर होना शुरू हो जाती है। एक ये ड्रामेटिक का ये हमें बड़ा फायदा हुआ है। उसके बाद हम लोग ने एक चीज और लॉन्च किया है, खुददारी। खुददारी जैसे कि हमारे भाई नाम से जाहिर है, सेल्फ सस्टेनेबिलिटी। हम लोग चाहते हैं कि जैसे सोसाइटी है ना हमारी, इसके जेन से भी बर्डन कम हो जाए। सेल्फ सस्टेन मॉडल लेके आ रहे हैं कि जो हमारे ऐसे साथी हैं जो कि अच्छी एजुकेशन ही हासिल कर पा रहे और अपने फिजिकल बैरियर की वजह से वो बिल्डिंग में जाके जॉब्स वगैरह नहीं कर सकते, फैक्ट्रीज में नहीं जा सकते, ट्रैवल नहीं कर सकते, बसेस एक्सेसिबल नहीं है ज़्यादातर, और बिल्डिंग का जो स्ट्रक्चर है, मोस्ट ऑफ़ द बिल्डिंग्स आर नॉट एक्सेसिबल फॉर PWDs। तो इन चीज़ों को नज़र में रखते हुए हम लोगों ने एक मॉडल लॉन्च कर रहे हैं खुददारी के नाम से, जो कि हम लोग इस पर हल्का सा काम, थोड़ा सा काम भी शुरू किया हुआ ऑलरेडी। इसमें क्या है कि अभी हम लोग स्पाइसिस को, जैसे कि गर्म मसाला हो गया, मुख्तलिफ मसाले जो हंडिया में यूज़ किए जाते हैं या दालें वगैरह, इनको हम लोग रीपैक करते हैं और इसको मार्केट में लॉन्च कर रहे हैं। इसको बुनियादी मकसद क्या है कि इसको हम लोग इसकी जो अर्निंग है, जो इसके जो मैन्युफैक्चरिंग में जितने भी अंगूर शामिल हो रहे हैं, वो सारे PWDs खुद कर रहे हैं, वो इसका सारा प्रॉफिट इन्हीं को हम लोग दे रहे हैं, ताकि इन हाउस इन्हें जॉब दे रहे हैं कि जहाँ पे बैठे हुए हैं, घर बैठे हुए, घर बैठे हम उन्हें तमाम रॉ मटेरियल प्रोवाइड करते हैं, दे पैक देम और दे कैन सेल देम, इसमें हम लोग उन्हें गाइड कर रहे हैं। ये हमारे खुददारी का प्रोजेक्ट है।
0: दस ग्रेट जी, माशाल्लाह बहुत कुछ आप लोग कर रहे हैं, और आमतौर पर वाकई हमारे यहाँ एक जो इम्प्रेशन बनता है वो यही होता है कि PWD अगर है तो वो शायद कुछ नहीं कर पाता, वो कुछ नहीं जिंदगी में कर पाएगा और कहीं पहुँच नहीं पाएगा, जबकि ऐसा नहीं है। हिम्मत हो तो बंदा कहीं भी पहुंच सकता है, और यही मेन चीज़ है कि हमें हिम्मत और हौसले के साथ जिंदगी का सामना करना है, और चाहे वो कोई PWD हो या कोई अदर पर्सन हो, तो हिम्मत तो बहुत जरूरी होती है जी। सो डेफिनेटली इट्स एन एसेंशियल पार्ट ऑफ PWD's लाइफ एज वेल। इसके साथ ही वक्त हुआ है एक शॉर्ट म्यूजिकल ब्रेक का, हाजिर होते हैं म्यूजिकल ब्रेक के बाद, सुनते रहिए FM 92.6 UCP की दुनिया।

0: یہ آواز ہے لاہور کی، یہ آواز ہے یو سی پی کی، تو سنتے رہیے ایف ایم 92.6 یو سی پی کی دنیا۔
1: ویلکم بیک آفٹر دا شارٹ میوزیکل بریک۔ ہم بات کر رہے ہیں جناب فاروق رضا سے، جو کہ فاؤنڈنگ ممبر ہیں وائس سوسائٹی کے اور ٹریجر کے طور پہ بھی کام کر رہے ہیں، اپنی خدمات سر انجام دے رہے ہیں۔ تو فاروق بھائی، جاننا چاہیں گے کہ جو وائس سوسائٹی کے انڈر شیلٹر ہوم جو چل رہا ہے بچوں کے لیے، اس کے اندر جو آپ بچے سلیکٹ کرتے ہیں وہ کیسے سلیکٹ کرتے ہیں، کرائیٹیریا کیا ہے اس کے لیے؟
2: حماد بھائی، یہ بڑا بنیادی سوال ہے۔ ہم لوگوں نے جو کرائیٹیریا سیٹ کیا ہوا ہے، 4 سے 8 سال کے بچہ جو کہ ایجوکیٹیبل ہوئے، چاہے وہ فزیکل ڈسیبلٹی، اوبیس بات ہے اگر ہم لوگ ڈی پی او ہیں، ڈسیبل پرسن آرگنائزیشن ہیں، اور ہم لوگ ڈسیبل بچوں کے لیے ہی کام کر رہے ہیں، اس کے اندر ہمارے بچے کے کرائیٹیریا میں پہلی شرط ہے 4 سے 8 سال ایج ہونی چاہیے، وہ ایجوکیٹیبل ہونا چاہیے، اور کم سے کم پرسنل مینجمنٹ خود مینج کر سکے، مینس کے کپڑے شپڑے چینج کرنا، کھانا شانا کھانا، اور واش روم کے جو معاملات ہیں وہ خود سے انجام دے سکے۔ باقی اس کی ٹریننگ فردر ہم لوگ خود پرووائڈ کرتے ہیں کہ وہ بہتر طریقے کے ساتھ تمام چیزوں کو یوٹیلائز کر کے ایک کارآمد شہری بن سکے۔ اور اس کے علاوہ ہمارا جو میجر سب سے بڑا جو ایشو ہے نا، وہ یہ کہ ہم لوگ ایک ہی سٹیٹ آف لیونگ کے بچے لیتے ہیں، مینس کہ اگر آپ جو کہ ایک ہی لائف سٹائل سے گزر رہے ہوئیں، اگر آپ رچ فیملی سے بچہ لے لیں گے، ان کا لائف سٹائل ڈیفرنٹ ہوئے گا، ان کے جو کھانے پینے کے معاملات، کپڑوں کے معاملات، ایچ اینڈ ایوری تھنگ کین بی ویری مچ ڈیفرنٹ دین اوور فوکس چلڈرن۔ تو ہم لوگ کہتے ہیں کہ جیسے 4 سے 8 سال بچہ ہے، بچے کیا کرتے ہیں ہمارے، کہ وہ میری باتوں سے اتنا نہیں سیکھیں گے کہ سر چک چک کر رہے ہیں، انہوں نے ادھر سے سننا ہے، ادھر سے نکال دیں، جیسے میں بچپن میں نکالتا تھا یا دیگر ساتھی نکالتے ہوئیں گے۔ تو وہ آپس میں چہمگوئیاں جب کرتے ہیں نا، بچے وسپرنگ کرتے ہیں، وہ جیسے کہتے ہیں کہ یار میں نے یہ پڑھا، تو بچے میں کیوریوسٹی بڑھتی ہے کہ یار اب میں بھی پڑھوں گا۔ آپ بھی دیکھو گے، اگر آپ کے بچے ہیں تو آپ کا بیٹا آ کے بتائے گا، سر پاپا میں نے یہ پڑھا ہے تو مجھے یہ لے کے دو، آپ تمہیں کیسے پتا چلا یار، پاپا میرا دوست بھی کر رہا تھا یہ۔ تو یہ چیز ہے نا، تو ہم لوگ یہ اس کو فوکس رکھے گا، اس لاجک کو، کہ جب ایک ہی لائف اسٹائل کے بچے ہوئیں گے نا، انڈر ا روف پرووائڈ پرورش پا رہے ہوئیں گے، تو جب وہ آپس میں باتیں کریں گے تو وہ کوئی آئنسٹائن کی بات نہیں کریں گے، وہ کہیں اتنے بڑے بڑے ہوٹلز کی بات نہیں کریں گے، وہ اپنے ہی جو ان کی ویژن ہوئے گا، جو انہوں نے سراؤنڈنگ میں لرن کیا ہوئے گا، اسی کی بات کریں گے۔ تو ہم لوگوں کا بھی یہی فوکس ہے کہ وہ بچہ لے کے آئے ہمات کہ جو اپنی فیملی میں نگلیکٹ ہے۔ نگلیکٹ کا لفظ سوری میں یوز کر رہا ہوں، اس کی وجہ یہ ہے کہ میں قطن نہیں کسی کی دل آزاری چاہتا، یعنی کہ آپ پیرنٹس ہیں، میں خود 4-5 بچوں کا باپ ہوں، تو یہ بڑا مشکل ہوتا ہے نا کہ کوئی پیرنٹس اپنے بچوں کو کبھی نگلیکٹ نہیں کر سکتے، لیکن ظالم زمانہ ہے جی، یہاں پہ کھانے کے لالے پڑے ہوتے ہیں۔ جب آپ دیکھیں کہ آپ کے گھر میں 3 ٹائم کا 4 ٹائم کا ہم لوگ کھانا کھاتے ہیں نا جی، سنڈے کو بھی پارٹیاں ہو رہی ہیں، 4-4 ٹائم کے کھانے چاہ رہے ہیں لیبش قسم کے، لیکن آپ ریئلائز کریں کہ لاہور سے 200 کلومیٹر دور ایک بچہ ہے ڈسیبلٹی کے ساتھ، ہے اس کی فیملی میں، ہمارے تو یہاں پہ 3-3 4-4 ٹائم کے کھانے کے کنسیپٹ ہے، تو وہاں پہ 1 ٹائم کا کھانا مل جائے تو غنیمت ہے۔ یہاں پہ اچھے بیڈس ہیں، اچھی اکوموڈیشن ہے، فزیکل اسٹرکچر اچھا ہے، پنکھے ہیں، اے سی ہے، بجلی ہے، ایچ اینڈ ایوری تھنگ وی ہیو دی فیسلٹیز، لیکن ان بچوں کے پاس نہیں ہیں۔ تو ہم لوگ ولیج ٹو ولیج وزٹ کرتے ہیں۔ آپ کیسے وزٹ کرتے ہیں؟ جیسے ہمارا آپ مجھے جانتے ہیں، اور آپ کا تعلق کسی نہ کسی گاؤں سے ہے، یا کسی اور ساتھی کا کسی نہ کسی گاؤں سے تعلق ہے، انہیں پتہ ہے کہ فاروق اور ہمایوں اور وائس والے یہ کام کرتے ہیں۔ وہ کہتے ہیں کہ سر ہمارے علاقے میں 3-4 بچے میں نے دیکھے ہیں، تو اب وہاں آئیں، تو ہم لوگ وہاں پہ مساجد میں یا وہاں کی جو سیاسی مینجمنٹ ہوتی ہے، ساتھی ہوتے ہیں، ان سے رابطہ کرتے ہیں، اور سوشل ورک کے جو ادارے ہوتے ہیں ان سے نیگوشیٹ کرتے ہیں، پھر ہم لوگ وہاں میڈیکل کیمپ آرگنائز کرتے ہیں۔ ہمارے میڈیکل کیمپ کا بنیادی مقصد کیا ہوتا ہے کہ وہ ہم لوگوں کو انکلوسیوٹی کی طرف لے کے جانا چاہ رہے ہوتے ہیں، اور یہ باور کرانا چاہ رہے ہیں کہ تمام لوگ جو بھی علاقے کے ڈسیبل ساتھی وہاں اکٹھے ہوئے، وہ ایک اچھا امیج کریٹ کریں گے، ایک انکلوسیوٹی کی طرف ہمارا اسٹیپ ہوئے گا۔ اور اسی میڈیکل کیمپ کے اندر ہمارے جو ڈاکٹرز بھی ہوتے ہیں، وہ بچوں کا اور دیگر جو وہاں پہ ایلڈری پیپل بھی آ رہے ہوتے ہیں، ان کا فزیکل چیک اپ کرتے ہیں، اور ہمارے ساتھ ہمارے فیکلٹی کے ساتھی بھی ہوتے ہیں جو کہ وہاں پہ انالائز کرتے ہیں کہ کون سا بچہ ہے جو کہ ایجوکیٹیبل ہے۔ ان بچوں کو، ان فیملیز کو تھوڑا سارٹ آؤٹ کر لیتے ہیں، ان کے ساتھ 1-to-1 سیشن کرتے ہیں۔ حماد بھائی، میں اب زندگی کے اس لیول پہ پہنچا ہوں نا، تو یہ ساری سٹوری جو میں نے ابھی تھوڑی دیر پہلے آپ ساتھیوں کو بتائی ہے، یہ ہر تقریباً میرے ڈسیبل ساتھی کی ایک ہی کہانی ہے کہ اس کے ایک اسٹرگل والی لائف گزری ہے، اپنے آپ کو اپ برنگ کرنے کے لیے انہوں نے بڑے ہارڈ شپ فیس کیے ہیں۔ तो ये सारी बातें हम लोग उन इफेक्टेड जो बच्चे हैं पेरेंट्स को बताते हैं कि देखें जी मेरे माँ बाप ने हिम्मत किया मुझे एक से दसवीं मंजिल तक पहुँचा दिया। तो क्या आप अज्यूम करते हैं समझ सकते हैं कि यहाँ आपके अंदर इतनी कैपेसिटी है कि आपके अवेलेबल जो रिसोर्सेज और फाइनेंशियल रिसोर्सेज हैं जो आपकी सराउंडिंग है, यहाँ पे गवर्नमेंट का कोई स्कूल नहीं है, कोई मेडिकल सेंटर नहीं है, कोई रिहैब सेंटर नहीं है जहाँ पे आप ये तमाम फैसिलिटीज फ्री ऑफ कास्ट ले सके। तो उनका जो पेरेंट्स हमारी बातों को समझ जाते हैं फिर वो हमें बच्चे हमें परमिशन देते हैं कि आप हमारे बच्चों को अपने सेंटर में रखें जहाँ पे इन बच्चों को तमाम फैसिलिटीज खाना पीना रहाइश तलीम तरबियत पढ़ाई वो हम फ्री ऑफ कास्ट प्रोवाइड करते हैं। मकसद क्या है हमारा? मकसद बिल्कुल ये नहीं है कि हम लोग चाहते हैं कि एक अपने ही तरह की एक अलग कबीला बना लें अपनी एक बाउंड्री में लिमिट होकर रहें, बिल्कुल नहीं। हमारा मकसद है एक बेहतर तौर पर तैयार होकर मुआशरे में रीयूनियन करें ताकि एक मुआशरे में जब हम लोग जाएँ ना तो लोग हमारी तरफ देख के अस्तगफुरुल्लाह ना कहें, बेचारा ना समझें, तरस ना खाएं। और दूसरी बात अहम है कि ज़रूरी नहीं हमाद के डिसेबल लोग ही परेशानी का शिकार हों, हमाद नॉन डिसेबल साथी है हमारा तो ये भी तो परेशान हो सकता है ना। कसम तो नहीं खाई कि जो डिसेबल है वही परेशान है या जो ट्रांसजेंडर है सारी परेशानियां
1: साथ साथ ही
2: है। इन्हीं के लिए जो नॉन डिसेबल साथी हैं हमारे उनके लिए जिंदगी जन्नत बनी पड़ी है ऐसा हरगिज नहीं है। हम लोग चाहते हैं कि कोई नॉन डिसेबल साथी हमारे किसी भी मार्जिनलाइज या माइनॉरिटीज को या ट्रांसजेंडर को या पर्टिकुलरली आई एम फोकस ऑन डिसेबिलिटी कि हमारे बच्चों को देखे ना तो खुश हो जाए, वो शादमान हो जाए, बल्कि वो घर में जाके अपने साथियों में जाके अपने कोलीग्स में जाके हमारे बच्चों की हमारे जो पीडब्ल्यू साथी जॉब्स वगैरह कर उनकी मिसाल कोट करे कि यार मैंने एक बंदा देखा वो इस तरह का काम कर रहा है, एक बच्चा देखा वो इस यूनिवर्सिटी में पढ़ रहा है, उसे डिसेबिलिटी की परवाह नहीं है और तुम यहाँ सारे दिन बेड पर लेटे रहते हो कि काम नहीं करते हैं। हम लोग चाहते हैं कि इस तरीके का माइंड सेटअप हो लोगों का, वो हमें इस तरीके से देखें, इस तरीके से ना देखें कि वो हमाद भाई कहें कि यार ये लो यार 10,000 डोनेशन अपने दादे को चलाएं, फिर हमाद भाई जब घर जाएं तो अपने बेटे को वसीयत करें बेटा जी जब आप बड़े होंगे कमाएंगे ना तो इस अदारे को डोनेशन दें। ये सोच ख़त्म करना चाह रहे हैं, हम आपको भी स्ट्रेस फ्री करना चाह रहे हैं और अपनी जो कम्युनिटी पर्टिकुलरली उनका भी सोच से निकालना चाह रहे हैं, उनके अंदर भी सोचना पैदा नहीं होने देना चाह रहे कि यार वो इसी इंतज़ार में बैठे रहें कि रमज़ान आएगा कोई डोनेशन देगा आटा आएगा ये चीज़ें आएंगी फीस देंगे ज़कात से चलेगा। नहीं देखें हमारे यहाँ पे थोड़ा सा मैं एक और चीज़ का जिक्र करूँगा, ज़कात क्या है? एक बड़ा अच्छा फाइनेंशियल मॉडल है, जैसे कि इसी से इम्प्रेस होकर ना ज़कात के फाइनेंशियल इस्लाम के मॉडल से हम लोगों ने खुददारी लॉन्च की है। देखिए इस्लाम कतई नहीं चाहता, अगर मैं गलत ना हूँ इस टॉपिक पे बात करने के हवाले से, कि आप सारा साल ज़कात ही पे डिपेंड होकर बैठे रहें। ज़कात आपको फाइनेंशियली एम्पावर करने का सिस्टम है कि आप ज़कात के हकदार बन गए हैं कोई बात नहीं, ज़िंदगी में नशीब फर्ज आते रहते हैं, तो आप ज़कात की अमाउंट को अपने ऊपर यूटिलाइज करें अपने को अपलिफ्ट करने के लिए कि अगले साल आप ज़कात देने वाले बने ना कि लेने वाले बने। तो ये सोच है हमारी इस सोसाइटी को अपलिफ्ट करने के लिए।
1: बिल्कुल जी, बहुत अच्छी सोच है जी, और इसी सोच के साथ हम कंटिन्यू करेंगे नेक्स्ट सेगमेंट की तरफ, लेकिन इस वक्त हुआ है एक शॉर्ट म्यूजिकल ब्रेक का। सुनते रहिए FM 92.6 UCP की दुनिया।

0: اس ہنر کدا میں ہم صدا کار بناتے ہیں، چلنا تو سب کو آتا ہے، ہم اڑنا سکھاتے ہیں۔ آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا۔
1: ویلکم بیک آفٹر دا شارٹ میوزیکل بریک۔ ہم بات کر رہے تھے وائس سوسائٹی کے فاؤنڈنگ ممبر جناب فاروق رضا صاحب سے، جو کہ ایز اے ٹریڈر بھی سپورٹ کر رہے ہیں اور ادارے کو، اور ان سے ہم بات کریں گے مزید آئی ایل سی کے حوالے سے۔ سر، آپ نے ذکر کیا تھا کہ انڈیپینڈنٹ لیونگ کے حوالے سے آپ ٹرین کرتے ہیں بچوں کو، تو وہ کیسی ٹریننگ ہوتی ہے، کس طرح سے ان کو ٹریننگ سے گزارتے ہیں اور کیسے ریڈی کرتے ہیں فار دا فیوچر لیڈرشپ؟
2: حماد بھائی، آپ کا سوال میں ہی آپ کا جواب ہے۔ حماد بھائی، آپ کے سوال میں ہی آپ کا جواب ہے۔ جیسے کہ آپ نے کہا کہ کیسے ٹرین کرتے ہیں، اور پھر آپ نے کہا کہ فیوچر ٹریننگ کے لیے، دیکھیے ہمارا بھی یہی موٹیو ہے۔ ہم لوگ جو بچوں کو، جیسے میں نے آپ کو پہلے ذکر کیا نا، بچوں کو ایکول بیک گراؤنڈ سے لے کے آئے ہوئے ہیں، وہ سب کی بڑی مزریبل اسٹوریز ہیں بچوں کی جن کو ہم لوگوں نے یہاں لے کے آئے ہیں۔ دیکھیں، انہیں کو آپ فیسلیٹیٹ کریں گے جس کو ضرورت ہے، تو وہ سارے بچے بڑے ہی ایک پسماندہ بیک گراؤنڈ سے آتے ہیں ہمارے پاس، اور ہم باقی خود لے کے آتے ہیں تقریباً ہمارے انڈیپینڈنٹ لیونگ ٹریننگ سینٹر میں، جسے آپ سمجھ لو کہ انکیوبیشن سینٹر بھی ہے ہمارا۔ اس میں ابھی کوئی 20 بچے بچیاں ہیں جو کہ پنجاب کے مختلف ولیجز سے ہیں، اور ان کو ہمارا پر یہاں رکھنے کا مقصد کیا ہے؟ مقصد یہ نہیں ہے کہ ان کو ہم لوگ ایک اچھا کھانا پرووائڈ کر دیں گے، اچھی تعلیم پرووائڈ کر دیں گے، اچھی جگہ میڈیکلیشن دے دیں گے، دیٹ از آل، نتھنگ دس۔ ہمارا اس سے زیادہ سٹیپ ہے، ایک سٹیپ اہیڈ جاتے ہیں، وہ یہ ہے کہ ہم لوگ چاہتے ہیں کہ ایک رول ماڈلز پیدا کریں، لیڈرز پیدا کریں۔ جو ڈسیبلٹی موومنٹ ہے پاکستان میں جو چل رہی ہے، ہم لوگ چاہ رہے ہیں اس کے نیکسٹ ٹو کن ڈیولپ ہوئیں۔ وہ نیکسٹ ٹو کن میرا بیٹا یا میری بیٹی نہ ہوئے، وہ ہم میں سے ہوئے، ہم سے مراد وتھ ڈسیبلٹی ہوئے۔ کیونکہ جو مسئلہ میں بیان کر سکتا ہوں نا حماد، وہ نان ڈسیبل ساتھی چاہے جتنا بھی کوالیفائڈ کیوں نہ ہو، وہ یا تو وہ ایگزیجریٹ کرے گا، بہت زیادہ بتا دے گا، یا بہت میزر ہو کنجوسی کر کے بہت تھوڑا بتائے گا، کیوں کہ وہ فیل نہیں آئے گی نا اس کے اندر،
1: وہ گزرا نہیں ایکسپیرینس سے۔ اس لیے
2: کہ میں ڈسیبلٹی کے ساتھ ہوں، مجھے پتا ہے کہ یار 45 سال کی ایج میں مجھے واش روم میں کیسے جانا ہے، مجھے اپنا ڈائٹ پلان کیسے آرگنائز کرنا ہے، مجھے سیڑھیوں والے ماحول میں کیسے اپنے آپ کو کوپ اپ کرنا ہے، مجھے سلیپری والے فرش پہ جب چلنا ہے تو کیسے چلنا ہے۔ یہ حماد یا کوئی اور بندہ اس نے بہتر طریقے سے نہیں بتائے گا، نہ میرا بیٹی بتا سکے گی، نہ بیٹا بتا سکے گا، وہی بتائے گا جو اس چیز سے گزر رہا ہوگا۔ تو یہ ہمارا بنیادی مقصد ہے، ہم لوگ فیوچر کے لیڈرز پیدا کر رہے ہیں۔ اس 10 سالہ تربیتی پروگرام میں کیا سین ہے؟ کیا سین ہے؟ وہ یہ سین ہے کہ کھانا پینا دیکھیں ہر جگہ پہ مل جاتا ہے، ہم لوگ قورمہ دیتے ہیں، وہ آلو کی ٹکی سے روٹی کھا لے گا، ہم لوگ اسے اچھا میٹرس دیتے ہیں، وہ چٹائی پہ فرش پہ سو جائے گا، ہم لوگ اس کو اچھے اسکول میں پڑھاتے ہیں، وہ پرائمری اسکول میں، سرکاری اسکول میں پڑھ جائے گا۔ لیکن اور علاج کے حوالے سے ہم لوگ انہیں اچھا علاج پرووائڈ کرتے ہیں، وہ ڈسپینسری سے دوائی لے کے آتے ہیں۔ مین یہ چیزیں حل ہیں نا، ان چیزوں کے چاہے جیسے بھی ہیں سولوشنس ہیں، لیکن اس چیز کا سولوشن نہیں ہے کہ میرا جو 25 سال کا لائف کا آن لائف ایکسپیرینس ہے اس کا نیم البدل نہیں ہے۔ امتیاز کا جو 30 سال کا ایکسپیرینس ہے، ہمایوں کا جو ایکسپیرینس ہے ڈسیبلٹی کے ساتھ ساتھ، یہ 3-4 لوگ رول ماڈل بنے ہیں ڈسیبل ساتھیوں کے لیے، نہ صرف بلکہ نان ڈسیبل ساتھیوں کے لیے بھی، ان کا جو لائف کا ایکسپیرینس ہے، ہم لوگ ہمات ان بچوں کے ساتھ اپنی پرابلم شیئر کرتے ہیں۔ جیسے ایک چھوٹی سی اگزامپل دوں گا، آپ واحد بندے ہیں جنہوں نے اپنی فیملی میں سے میٹرک پاس کیا، اور آپ کے آگے کوئی ٹارچ بیئر نہیں تھا، یو آر دی ٹارچ بیئر فار یور فالوئنگس۔ تو یہی سین ہے، اب آپ کے پیچھے آپ کا چھوٹا بھائی یا بہن آ یا کزن آ رہا ہے، کوئی دوست آ رہا ہے، تو آپ اسے بتاؤ گے یار مصطفیٰ اس اکیڈمی میں نہ جانا، اس اکیڈمی میں چلے جانا، میٹرک میں جاؤ گے تو لاہور بورڈ سے جانا، یہ سلیبس رکھنا، یہ پیپر پڑھنا، اتنا ٹائم دینا۔ آپ نے جو میٹرک کا سفر 25 سال میں حل کیا اگزامپل کے طور پہ، آپ کی تربیت کی وجہ سے، ایکسپیرینس کی وجہ سے مصطفیٰ نے وہ 10 سال میں اچیو کر لیا۔ دس از دی ڈفرینس۔ یہ ہم لوگ اپنے بچوں کو، اپنے بچوں سے مراد ان ڈسیبل بچوں کے لیے ہم لوگ کر رہے ہیں، کہ اپنی لائف کا ایکسپیرینس ابھی سے شیئر کرتے ہیں۔ جیسے کہ مجھے بچپن میں لوگ لنگڑا لنگڑا قیدو کہتے تھے، تو میں اس سچویشن میں کیسے اپنے آپ کو نکالتا تھا، یا میرے ساتھی جو میرے ساتھ جاتے تھے سیر کرنے، وہ کیسے اپنے ساری جو ایکٹیویٹی کا پلان چینج کرتے تھے کہ یا فروغ دلات خراب ہے، آپ ادھر چلے جائیے، ادھر چلے جائیے، میں فیل کرتا تھا۔ اور وہ سارے ایکسپیرینس ہم لوگ ابھی اپنے بچوں سے شیئر کرتے ہیں نا، کہ یار دیکھو یہ سچویشن ہے، آپ کیسے نکلو گے، تو وہ حل بتاتے ہیں۔ میں کبھی کبھی سرپرائز ہو جاتا ہوں یار، کہ یار یہ حل مجھے کیوں نہیں پتا چلا، تو एक हल मैंने बताया उसको कि यार ये सड़क पे लेफ्ट हो जाना, सामने वो चौक है, वो आपकी मंजिल है। फिर वो कहेगा नहीं शादी लेफ्ट होने पर में गोल चक्कर तो आ जाता तो जल्दी ना पहुंच जाता। तो ये सारी ये हमारी इंडिपेंडेंट लिविंग की ट्रेनिंग है, 10 ईयर फ्यूचर लीडरशिप ट्रेनिंग प्रोग्राम है, जिसमें हम लोग बच्चों को ये स्किल देते हैं बुनियादी तौर पर। खाना पीना ये चीजें तो एक साल में हैसियत रखती है वट आई थिंक ना, लेकिन मेजर थिंग ये रखती है कि आपको कोई अच्छी तरबियत, अच्छा हैंड ऑन एक्सपीरियंस गाइड करने वाला बंदा हो। तो ये हमारा एक 10 ईयर फ्यूचर लीडरशिप ट्रेनिंग प्रोग्राम है, जिसमें हम लोग बच्चों को 4 से 8 साल के एज के बच्चों को लेके आते हैं, मैट्रिक तक लेके अपने पास रखते हैं। उसके बाद हम लोग क्या करते हैं कि इनको फॉलो अप प्रोग्राम में रखते हैं। हमारा ये बड़ा मुश्किल सा काम होएगा ना, जैसे एक बच्चे को आपने 10 साल परवरिश दिया तो इस जालिम समाज के ऊपर छोड़ते नहीं सकते, उसके ऊपर छोड़ दें कि तनहा तनहा छोड़ दें चौक में खड़े करके जा भाई इधर मर्जी जाओ हूँ तू, ऐसा नहीं है ना। हम लोग उनको पूरा फॉलोअप देते हैं, उनको यूनिवर्सिटी में कॉलेजेस में एडमिशन के जो माली मामलात होते हैं उसमें सपोर्ट करते हैं, उन्हें गाइड भी करते हैं कि यार आपके स्किल सेट के मुताबिक ये कॉलेज बेहतर है, यहाँ पढ़ें। उसके बाद हम लोग उनकी शादियों के मामलात पे देखें, हमारा क्या होता है कि हम लोग क्वालिटी कहाँ पे यकीन रखते हैं। हम लोग नहीं चाहते कि यार 250-300 हज़ार बच्चा डंप कर दें और लोगों को दिखाएं कि जी हमारे पास इतने सारे बच्चे हैं, और जब वो मार्केट में जाएं बेचारे वो वहीं के वहीं खड़े हों जो आज से 10 साल पहले खड़े थे।
1: Exactly.
2: हमने कहा नहीं यार काम थोड़ा कर लो, सुथरा कर लो। तो हम लोगों ने उन बच्चों को लेके आते हैं और उन्हें जैसे एक पेरेंट्स समझता है ना कि जैसे मेरे बच्चे हैं या हमारे के बच्चे हैं, वो कहता है कि यार ग्रेजुएशन करेंगे, मास्टर्स करेंगे, यूके के पढ़ के आया, अमेरिका से पढ़ के आया, जॉब पर चलेगा, शादी कर ली, घर बना दिया, हम आज सब सेटिस्फाई हैं, फ़ारूक साहब सेटिस्फाई हैं, मुस्तफ़ा साहब सेटिस्फाई हैं। तो ये हमारा प्लान है इनके लिए यार। हम लोग नहीं चाहते कि यार 600 बच्चे को आप तरबियत दे दो और जो मार्केट में जब जाए तो वो फिर वहीं का जीरो को जीरो हो जाए, और हम लोग चाहते हैं कि 10 बच्चों को तरबियत दे दो, 10 फैमिली स्टैंड अप हो जाए मुआशरे में एक अच्छी एग्जांपल। जब जिस गांव से विलेज से आए हैं ना, उनके पेरेंट्स उनके गांव वाले उनसे पूछते हैं जी तुम्हारा बच्चा पिंड गया लाहौर पर की करके आया जी, तो 10 साल बाद हम उस बच्चे को वापस भेज दें वैसे का वैसा, क्या ऐसी बात हो वो बच्चा साफ बन के जाए, गाड़ी में जाए या अच्छी पोजीशन में जाए, उसकी माँ का सीना खुशी से फूल जाएगा कि माशाल्लाह, वालिद साहब कितने खुश होंगे उसके कि माशाल्लाह हमारा बच्चा पढ़ के आया कुछ करके आया। तो ये हमारी थिंकिंग है इन बच्चों के साथ कि हम लोग इनको इस तरीके के साथ मुआशरे में लेके आना चाहते हैं कि ये नेशनल GDP में कंट्रीब्यूट कर सकें और मेन स्ट्रीम में काबिल फख्र काम कर सकें।
1: माशाल्लाह जी बहुत बड़ी सोच है आपकी, और अल्लाह आपको कामयाब करे आपकी सोच में, और इंशाल्लाह हम भी आपके साथ हैं, जहाँ जहाँ सपोर्ट की ज़रूरत है हम आपके साथ सपोर्ट में रहते हैं और आइंदा भी रहेंगे इंशाल्लाह। एंड पे ये चाहूँगा फरूख भाई कि हमारी यूथ के लिए कोई पैगाम अगर आप देना चाहें तो प्लीज़ कोई क्या कहना चाहेंगे हमारी यूथ से।
2: हमाद भाई माशाल्लाह आज की यूथ को मैं बड़ा ही ब्लेस समझता हूँ, ब्लेस इस सेंस में समझता हूँ कि हमारा जब मैं इस एज में था यूथ वाली एज में, तो उस वक्त इतनी अवेयरनेस नहीं थी हमारा कि जैसे कि आपकी यूनिवर्सिटी का VAS सिस्टम है और दीगर यूनिवर्सिटीज़ ने भी लॉन्च किया हुआ है, और अब जो अवेयरनेस है लोगों को सोशल वर्कर के वर्क के हवाले से वो आई बिलीव के पहले इतनी ज़्यादा नहीं थी। आज का नौजवान बड़ा ही ऑर्गेनाइज्ड और बड़ा ही वेल फोकस्ड है, और जहाँ तक पैगाम की बात है वो मैं यही तमाम यूथ को भी और तमाम सामीन को जो कि यूथ की एज से आगे के हैं, जो कि डिसीजन मेकर्स हैं, पॉलिसी मेकर्स हैं, लेजिस्लेशन में हैं, उनको यही पैगाम देना चाहूँगा कि यार हम जो डिसेबल कम्युनिटी हैं, पर्टिकुलरली ट्रांसजेंडर साथीज हैं या माइनॉरिटीज़ हैं, इन्हें इंसान समझे सबसे पहले यार, अपने करीब लेके आए। अब हमें अपने करीब आने देंगे तो आधे से ज़्यादा जो आपने सेल्फ अजम्पशंस की हैं ना हमारे मतलब, वो सारी आपकी ख़त्म हो जाएंगी, आपको एहसास होगा कि हो मच वी आर एबल, तो आप हमें एक इंसान के तौर पर एक काम करने का मौका फराहम करेंगे।
1: ग्रेट जी, बहुत प्यारा मैसेज आपने दिया, और इसी के साथ हम इख्तिताम करना चाहेंगे आज के प्रोग्राम का। आज हम गुफ्तगू कर रहे थे वॉइस सोसाइटी के फाउंडिंग मेंबर जनाब फारूक रजा साहब से, और बहुत कुछ उनसे अच्छा सीखने को मिला। मैं भी आपसे यही पैगाम शेयर करना चाहूँगा कि हमें दूसरों की डिसेबिलिटीज या दूसरों की परेशानियों को लेकर उनका मजाक नहीं उड़ाना चाहिए, बल्कि उनसे एम्पथाइज करना चाहिए और उनका साथ देना चाहिए। उन्हें हमारी हमदर्दी की जरूरत नहीं है, उन्हें हमारे साथ की जरूरत है। उनको सपोर्ट करें, उन्हें हौसला दें और उन्हें साथ लेकर चलें। बहुत शुक्रिया, अल्लाह हाफिज़।

0: University Studios,
1: where knowledge is empowerment.
0: This is
2: 92.6.
3: جی ویلکم بیک معزز سامعین, آپ کو دوبارہ خوش آمدید کہتے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا. جیسا کہ آپ پہلے سے جانتے ہیں, ہم ایف او ایس ٹی کے بارے میں پروگرام کر رہے ہیں, اور آج ہمارے ساتھ جو دو مہمان تشریف فرما ہیں, ڈاکٹر صبا کبیر اور مس اقرا جمیل, ان سے باری باری ہم سوال کر رہے ہیں, اور آپ کو یقیناً پسند آ رہا ہوگا یہ جو نالج ہم آپ تک پہنچا رہے ہیں, یہ آپ ہی کے فائدے کے لیے. بغیر کسی توقف کے ہم بڑھتے ہیں ڈاکٹر صبا کبیر کی طرف. ڈاکٹر صاحب بتائیے گا کہ آپ کا جو ایم ایل ٹی کا پروگرام ہے, میں تو اتنا اس بارے میں آگاہی نہیں رکھتا, لیکن مجھے یقین ہے چونکہ آپ خود بتا رہی ہیں کہ اٹ از بینگ سولڈ لائک ہاٹ کیکس, تو آپ ہی کا ڈپارٹمنٹ, یو سی پی کا ڈپارٹمنٹ ایم ایل ٹی کیوں, وائی ناٹ ادر یونیورسٹیز, ایسی کیا خاصیت ہے آپ کے پروگرام میں؟
4: جی ایکچولی سر, اس کی کچھ بہت مین ریزنس ہیں. سب سے پہلے تو یہ کہ ہمارا جو ڈگری ہے اٹ از گلوبلی ریکگنائزڈ. ہم نے ہمارا جو یہ پروگرام ہے اٹ از رجسٹرڈ اینڈ ایفیلیٹڈ ود دا الائڈ ہیلتھ پروفیشنل کونسل. ایک ویریفائڈ پروگرام ہم نے اس وقت اسٹارٹ کروایا ہوا ہے جو کہ رجسٹرڈ ہے. دوسرا ہمارے پاس جو ہے ایک کمپریہنسو کریکولم ہے دیٹ کورز بوتھ تھریٹیکل نالج اینڈ پریکٹیکل اسکلز ان کی ایریاز. ہمارے پاس جو لیبس ہیں دیز آر دا اسٹیٹ آف دا آرٹ لیبس ود اے ماڈرن فیسلٹیز, جس میں ہمارے پاس وی ہیو اے ویری ویل مینٹینڈ لیبس ود ایڈیکویٹ اسپیس فار دا پریکٹیکل ٹریننگس. ہمارے پاس جو فیکلٹی ہے اٹ از ویری کوالیفائڈ اینڈ ایکسپیرینسڈ, اور ہمارے پاس جو ہے ڈفرینٹ انٹرنشپ اینڈ کلینکل ٹریننگ اپرچونیٹیز ہیں. وی ہیو کولیبریشنز ود ڈفرینٹ ہاسپٹلس, ڈائگنوسٹک سینٹرز, ریسرچ انسٹیٹیوٹ to provide students with their practical trainings. Iske alawa hamare paas jo hai wo continuous research development hai. Hamare paas we have a culture in a UCP that encourages faculty and the students to engage in scientific exploration and contribute to advancing medical laboratory science. Phir hamare paas entrepreneurship facilities available hai. Hamare paas takleek center hai jahan pe bachcho ko jo bhi unke ideas hote hain, jo bhi unki thinking hoti hai, usko wo entrepreneurship تک لے کر جاتے ہیں, اور اس کی پوری فیسلٹیز بچوں کو پرووائڈ کی جاتی ہیں. اس کے علاوہ ہمارے پاس ہمارا پروفیشنل ڈیولپمنٹ کی طرف بہت زیادہ فوکس ہے. بچوں کو ڈفرینٹ ٹیم ورک کے تھرو, کمیونیکیشنز کے تھرو, اور ڈفرینٹ ایکٹیویٹیز کے تھرو ان کی ٹیم بلڈنگ کی جاتی ہے, کریکٹر بلڈنگ کروائی جاتی ہے. اور ہمارے پاس اسٹوڈنٹ سپورٹ سروسز اویلیبل ہیں جہاں پہ ہر طرح کی اکیڈمک کاؤنسلنگ, مینٹرشپ اور کیریئر گائیڈنس وغیرہ پرووائڈ کی جاتی ہے. ہمارے پاس جو ہے ہینڈز آن ایکسپیرینس ان کو پرووائڈ کیا جاتا ہے ٹو دا ریئل ورلڈ, اور بہت ساری ڈفرینٹ چیزیں ہیں.
3: ڈاکٹر صاحب بہت شکریہ. اسی سوال کو لے کے میں مس اقرا آپ کی طرف بڑھوں گا, آپ بتائیے.
5: سر ایم ایل ٹی اٹ سیلف جو ہے وہ اتنی زیادہ ویل نون ہو رہی ہے, اتنی زیادہ اس کی پیک پہ جا رہی ہے, کیونکہ اس میں سب سے بڑا ایڈوانٹیج یہ آتا ہے کہ یہ ایک پروفیشنل ڈگری ہے. اسٹوڈنٹس جیسے اس ڈگری میں آتے ہیں ود ان سیمسٹر, آفٹر ٹو سیمسٹر اور میکسیمم آفٹر فور سیمسٹر, دے آر ایبل ٹو گیٹ اے جاب. مے بی اٹس لائک اے فلیبوٹمسٹ, اٹس لائک اے لیب ٹیکنیشین, اور اٹس لائک اے ریسرچ لیب اسسٹنٹ. لائک تو ایک تو یہ ریزن ہے. دوسرا یہ کہ سر یو سی پی اٹ سیلف اتنی اچھے طریقے سے اسٹوڈنٹس کو گائڈ کر رہا ہے, ان کے لیے ایک ڈیٹیلڈ کریکولم لے کے آ رہا ہے, اینڈ ان کی جو فیکلٹی ہے وہ اتنی ٹرینڈ ہے, اسٹوڈنٹس کو اتنے ڈیسنٹ وے میں اور ایک ایجوکیشنل وے میں انہیں گائیڈ کیا جاتا ہے کہ ان کے لیے آگے کریئر اپرچونیٹیز کیا ہیں, ان کے لیے اٹ سیلف اپرچونیٹیز کریٹ کی جاتی ہیں تاکہ اسٹوڈنٹ جو ہیں وہ جلدی سے جلدی اپنے پروفیشنل لائف میں اسٹیپ آؤٹ کر سکیں.
3: میں ایک اور سوال ضمنی یہاں سے پوچھنا چاہوں گا پہلے ڈاکٹر صاحب آپ سے, کہ کیا آپ کو اس اپنے پروگرام کو پروموٹ کرنے کے لیے کہ کیا کوئی ایگزیبیشنز بھی کرتے ہیں, کوئی آپ لوگ یہاں کوئی کمپٹیشنز بھی کرواتے ہیں؟
4: بالکل سر, ہمارے پاس ڈفرینٹ طرح کے کمپٹیشنز بھی ہیں اور ڈفرینٹ طرح کے فیسٹیولز بھی یہاں پہ ارینج کیے جاتے ہیں. ہمارے پاس فار ایگزامپل ایک سائنس فیسٹیول یہاں پہ لگایا جاتا ہے, ہر سال ہوتا ہے, ڈفرینٹ فیکلٹیز کے ساتھ ہوتا ہے, جس میں ایکسٹرنلز بھی انوائٹیڈ ہوتے ہیں. بچے اپنے ماڈلز, اپنے جو ڈفرینٹ جو بھی ان کے آئیڈیاز ہوتے ہیں ان کو وہ وہاں پہ پریزنٹ کر رہے ہوتے ہیں, اور اپنی جو بھی ان کی ایکٹیویٹیز ہوتی ہیں وہ اس کے اندر انوالو ہوتے ہیں وہاں پہ. اس کے علاوہ ہم بچوں کو آؤٹ سائڈ دا یو سی بی ڈفرینٹ سینٹرس کے اندر اور ڈفرینٹ فیسٹیولس کے اندر لے کر جاتے ہیں تاکہ ان کے ایکسپوجر زیادہ سے زیادہ بڑھے.
5: سر اسے میں کنٹینیو کرنا چاہوں گی ڈاکٹر صاحبہ کی بات کو. اس میں ہمارے ایک بہت ایک ایونٹ ہوتا ہے جو کہ بایو انفارمیٹکس پوسٹر کمپٹیشن ہے. اس میں میڈیکل لیب ٹیکنالوجی کے بچے بہت ایکٹیولی پارٹیسپیٹ کرتے ہیں. دے پریزنٹ دیئر آئیڈیاز, دے پریزنٹ دیئر سافٹ ویئرس دیئر, اینڈ اسی کنٹیکسٹ میں ہم اپنے اسٹوڈنٹس کو ڈفرینٹ جو ہے انسٹیٹیوٹس وزٹ کراتے ہیں. اس میں جو سم ہاؤ ایک بہت کامن ہمارا ایک ایونٹ تھا وہ تھا ہمارا اسلام آباد میں, جس میں ہم اسٹوڈنٹس کو لے کے گئے تھے ایم ایل ٹیپ کے ایونٹ میں, جو کہ ایک میڈیکل لیب ٹیکنالوجی ایسوسیشن ہے پاکستان کی, اینڈ آر اسٹوڈنٹس سیکیور थर्ड पोजीशन इन दैट पोस्टर कंपटीशन एंड बिसाइड्स दिस दे आल्सो अटेंड द फर्स्ट अलाइड हेल्थ प्रोफेशनल काउंसिल दैट वाज प्रोफेशनल कन्वेंशन दैट वाज ऑर्गेनाइज्ड बाय एमएलकॉन. तो स्टूडेंट्स हमारे इस्लामाबाद भी गए थे, दे एक्टिवली पार्टिसिपेटेड देयर एंड एज वेल एज विन देयर पोस्टर कॉम्पिटिशन एंड देयर क्विजेज एज वेल.
4: अच्छा सर, एक और चीज़ जो इसी कॉन्टेक्स्ट के अंदर है, जब हम बच्चों का एक्सपोजर करवाते हैं इन चीज़ों के साथ, तो बच्चे ऑब्वियसली बहुत सारे एक न्यू आइडियाज़ और लेकर भी आ रहे होते हैं. तो वहाँ पे हमारे बच्चों ने कुछ ऐसे मॉडल्स बनाए थे बायोसेफ्टी के पर्सपेक्टिव से, कि बच्चों ने हम ये देखा कि किस तरह से हम जो ये लैब कोट्स हैं जो हम डेली बेसिस पर लैब्स के अंदर काम कर रहे हैं, तो ये कंटामिनेट हो जाती है. उन कंटामिनेटेड क्लोथ्स को जब हम अपने घर पे लेके जाते हैं तो उनकी वॉशिंग हो रही है विद नॉर्मल डेली क्लोथ्स, तो वो भी कंटामिनेट हो सकते हैं. तो उन्होंने एक आइडिया प्रेजेंट किया, उन्होंने एक ऐसा डिवाइस बनाया कि किस तरह से हम उसको स्टरलाइज कर सकते हैं विद इन अ लैब, ताकि जब आप उसको घर पे लेके जाएं तो वो कंटामिनेट ना हो. और वो बड़ा अच्छा किस्म का उन्होंने बनाया और जिसको बहुत सब लोगों ने अप्रिशिएट भी किया. और एक वो एक न्यू चीज़ थी, एक न्यू आइडिया था जो अभी तक हमें कहीं और पे नज़र नहीं आया था, और अब हम उसको पेटेंट की तरफ लेकर जा रहे हैं. तो इसी तरह से बच्चों ने कुछ माइक्रोस्कोप्स बनाई हैं विद डिफरेंट आइडिया के साथ कि किस तरह से उसमें डिफरेंट सेल्स को ऑब्जर्व किया जा सकता है. तो ये हमारे पास इस तरह की बहुत सारी चीज़ें बच्चों की तरफ आई हैं और इन बच्चों को हम पेटेंट की तरफ भी लेकर जा रहे हैं और एंटरप्रेन्योरशिप की तरफ भी लेकर जा रहे हैं.
3: जी मिस इकरा, मैं आपसे पूछना चाहूँगा, इनके अलावा आपने क्या कोई ऐसे एक्टिविटीज़ हैं या आपके पास ऐसे कोई डायनामिक्स हैं जिससे आप बच्चों के रुझान को MLT UCP में आने को परवान चढ़ा सकें?
5: सर, इसमें बहुत सारे डिफरेंट फैक्टर्स हैं जिसमें हमारे पास हम बहुत सारे इस तरह से ओरिएंटेशंस रखते हैं, हम कुछ सेमिनार्स अरेंज करते हैं, हम कुछ कॉन्फ्रेंसेज अरेंज करते हैं, जिसमें कुछ टॉप ऑफ द लिस्ट अगर आप इवेंट्स और कॉन्फ्रेंसेज की बात करते हैं, तो अभी रिसेंटली हमने अक्टूबर में ब्रेस्ट कैंसर अवेयरनेस के पॉइंट ऑफ व्यू से एक ब्रेस्ट कैंसर अवेयरनेस सेमिनार ऑर्गेनाइज किया. देन वी ऑल्सो हैव एन एंटीबायोटिक अवेयरनेस सेमिनार बिकॉज ऑफ द टॉप इशू ऑफ एंटीबायोटिक रेजिस्टेंस थ्रू आउट द वर्ल्ड. देन जब हमारी फर्स्ट एलाइड हेल्थ प्रोफेशनल काउंसिल जो है वो फॉर्म्ड हुई है, जब वो ऑफिशियली जो है डिक्लेयर की गई है, तो वी ऑर्गेनाइज्ड एन इवेंट ऑन द गुड लैब प्रैक्टिसेस क्वालिटी एश्योरेंस एंड ओरिएंटेशन ऑफ एलाइड हेल्थ प्रोफेशनल काउंसिल. इसके अलावा सर, हमने एक स्टूडेंट्स की लैब्स के अंदर वेस्ट मैनेजमेंट को इन्हांस करने के लिए एक ट्रेनिंग करवाई थी बायोलॉजिकल वेस्ट मैनेजमेंट एंड सेग्रीगेशन, जिसमें हमारे पास जो सर्टिफाइड बायोसिक्योरिटी के मेंबर्स थे वो आए थे और उन्होंने स्टूडेंट्स को स्टेप बाय स्टेप थ्रू हैंड्स ऑन ट्रेनिंग गाइड किया था कि किस तरह से हमें अपनी आपको प्रोटेक्ट करना है अगेंस्ट द इन्फेक्शियस ऑर्गेनिज्म. मीनवाइल फिर हम साथ में बच्चों को विजिट्स करवाते हैं, हमने स्टूडेंट्स को डिफरेंट लैब्स विजिट करवाई हैं, हॉस्पिटल्स विजिट करवाए हैं, जैसे कि चुगताई लैब है, इलाम इकबाल मेडिकल कॉलेज है, चिल्ड्रन हॉस्पिटल है. Then we visit University of Veterinary and Animal Sciences. Recently our students of Medical Lab Technology visited University of Biological and Applied Sciences. तो ये सारे visits जो होते हैं, दे students को एक professional exposure देते हैं, they know the real world activities, they know actually how the lab works.
3: हम चलते हैं एक और वक्फे की तरफ, कहीं मत जाइएगा, सुनते रहिएगा FM 92.6 UCP की दुनिया.

0: 24/7 only on FM 92.6 New City Ki Duniya.
1: جی میرے سننے والوں, دوبارہ سے خوش آمدید کہتے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا. آپ جانتے ہیں کہ آج ہمارے ساتھ ایم ایل ٹی جو کہ ڈپارٹمنٹ آف مائکرو بایولوجی کا ایک حصہ ہے, ان کے دو معزز مہمان خواتین تشریف رکھتی ہیں, یعنی ڈاکٹر صبا کبیر, ان کے ساتھ مس اقرا جمیل. ان سے خوب ہماری گرم جوشی سے معلومات کا تبادلہ ہو رہا ہے, خالی میں تو ٹریگر کرنے والا ہوں, بتا تو سارا وہی کچھ رہی ہیں. اب میں دوبارہ ان کی طرف چلوں گا, ڈاکٹر صبا کبیر کی طرف. ڈاکٹر صاحب مجھے آپ یہ بتائیے, اسٹوڈنٹس کا تو ہم نے بہت پوچھ لیا, لیکن یاد رکھیے گا, اے ٹیچر آلویز ہولڈز اے نیوکلیس. ود آؤٹ ٹیچر, اسٹوڈنٹس آر دی الیکٹرانس, دے ہیو ٹو ریوالو اراؤنڈ دیٹ نیوکلیس. اف دا نیوکلیس ڈزنٹ ہیو دیٹ مچ اٹریکشن, ہاؤ کین الیکٹرانس بی ریوالوگ اراؤنڈ دا نیوکلیس. تو آپ مجھے یہ بتائیے گا کہ فیکلٹی ڈیولپمنٹ پروگرام, اس کا آپ کے ڈپارٹمنٹ میں کیا اس کا ہے اسٹیٹس ہے, اور کس طریقے سے آپ اپنے جو ٹیچرس ہیں ان کو اپ ٹو ڈیٹ کرتے ہیں اور ان کو ایکسپوز کرتے ہیں جدید تحقیقات کے ساتھ؟
2: جی سر, ایکچولی فیکلٹی ڈیولپمنٹ پروگرام از امپورٹنٹ فار مینی ریزنس, جس میں ہمارے پاس سب سے پہلے تو یہ آتا ہے کہ ہاؤ وی کین امپروو اے کلاس انوائرمنٹ, کہ کس طرح سے اس کی, کیونکہ ایک ہم اچھا انوائرمنٹ بچوں کو دیں گے تو ہی ان کی ایک افیکٹو لرننگ ہو سکتی ہے. پھر دوسری اس کے اندر ماڈرن ایجوکیشن آ جاتی ہے کہ آپ کو کس طرح سے اپ ٹو ڈیٹ رکھنا ہے بچوں کو ٹو دا لیٹسٹ نالج جو بھی آپ کا آتا ہے, کہ آپ نے ماڈرن ایجوکیشن کی طرف کس طرح سے جانا ہے. آپ کے ایک ٹیچر کے کلاس کے اندر ٹیچنگ ایتھکس کیا ہونی چاہیے, کس طرح سے اس کا ایک لنک کریٹ ہونا چاہیے ود دا اسٹوڈنٹ. دوسری ریزن اس کے اندر ماڈرن ایجوکیشن آ جاتی ہے کہ کس طرح سے آپ نے بچوں کو اپ ٹو ڈیٹ جدید تعلیم سے, اپ ٹو ڈیٹ نالج سے آپ نے کس طرح سے بچوں کو فیملیرائز کروانا ہے. پھر ریسرچ ایڈوانسمنٹ اس کے اندر آ جاتی ہے کہ جو بھی ہمارے ارد گرد کام ہو رہا ہے, ریسرچ ہو رہی ہے, اس کے ایڈوانسمنٹس کے بارے میں. پھر کریکٹر بلڈنگ بچوں کی اس کے اندر بہت زیادہ امپورٹنٹ ہوتی ہے. پھر اس کے اندر کوالٹی ریسرچ آ جاتی ہے ہمارے پاس, اور اس کے علاوہ ایکسیس آ جاتی ہے ٹو دا ڈیجیٹل لائبریری اینڈ دا لائبریری ریسورسز. تو یہ ساری چیزیں بہت زیادہ مل کے جو ہے وہ ایک امپورٹنس بناتی ہیں کہ یہ ہمارے پاس پروگرام کیوں ہونا ضروری ہے. اور اس سے ریلیٹڈ ہمارے پاس ڈفرینٹ ایکٹیویٹیز ہو رہی ہوتی ہیں, ڈفرینٹ ٹریننگز ہو رہی ہوتی ہیں ہمارے یو سی پی کے اندر, جو کہ ہم سب ٹیچرس کی کروائی جاتی ہے.
1: یعنی میں اگر یہ کہوں کہ ایک مستقل عمل ہے, مستقل پروسیس ہے, جو کہ ٹیچرس کی کیپبلٹیز کو, ان کی انفارمیشن کو, ان کی نالج کو اور ان کی آؤٹ لک کو بڑھانے کے لیے آپ کے ڈپارٹمنٹ میں جاری رہتا ہے.
2: بالکل
3: سر, اسی کو اگر میں کنٹینیو کرتی ہوں تو ہمارے ڈپارٹمنٹ میں اینڈ اوور آل یو سی پی میں بہت سارے ٹریننگ سیشنز اس طرح سے آرگنائز کروائے جاتے ہیں فار دا فیکلٹی, جس کو وہ فیکلٹی کنٹینیوس فیکلٹی ڈیولپمنٹ پروگرامس کی امبریلا کے نیچے جو ہے کنڈکٹ کیا جاتا ہے. اور سم جو ٹریننگز اگر کچھ ہوئی ہیں تو ہو رہی ہیں, جو کنٹینیوسلی ہو بھی رہی ہیں, کچھ ہو بھی چکی ہیں, کچھ فیوچر میں پلانڈ بھی ہیں. تو اس میں جیسے مانیٹرنگ اینڈ کاؤنسلنگ اسکلز ہیں, جس میں آپ اسٹوڈنٹس کے ساتھ کچھ اسٹوڈنٹس کو کس طرح مانیٹر کر سکتے ہیں, ان کے ساتھ ایک اس طرح سے کاؤنسلنگ کس طرح سے لے کے چل سکتے ہیں, اچھی کاؤنسلنگ کیسے کر سکتے ہیں تاکہ اسٹوڈنٹ جو ہے وہ کمفرٹیبل ہو کے اپنی اکیڈیمیا کی پرابلمس اور اپنی پروفیشنل پرابلمس آپ کے ساتھ ڈسکس کر سکے, اس کو سارٹ آؤٹ کر سکے. دین وی ہیو اے ٹریننگ آن اسیسمنٹ گریڈنگ اینڈ پرپز ٹیکنیکس. دین وی آلسو ہیو اے ٹریننگ ود انٹریکٹیو ٹیکنیکس ود دا اسٹوڈنٹس. وی آلسو کنڈکٹیڈ اے فیکلٹی ڈیولپمنٹ ٹریننگ پروگرام انڈر دا امبریلا آف یو سی پی. جو ہے ایک اور ٹریننگ جو ہے آرگنائز کروائی گئی تھی, جس میں جو ہے نیشنل فیکلٹی ڈیولپمنٹ پروگرام ہے جو کہ موسٹلی یواس میں کنڈکٹ کی جاتی ہے, اور فاسٹ کے جو ممبرس ہیں وہ ایز پر ریکمنڈیشنز جو ہے وہاں پہ جا کے ٹریننگ کنڈکٹ کرتے ہیں ایز اے ریپرزینٹیو آف یو سی پی. دین ٹریننگ واز آلسو کنڈکٹیڈ فار دا پی ایچ ڈی فیکلٹی ممبرس, دیٹ واز دا پی ایچ ڈی سپرویژن پروگرامز اینڈ دین ایز اے پیٹنٹ رائٹنگ. کیونکہ یہ ایک ان ماڈرنائزیشن کی طرف جا رہے ہیں, تو اگر آپ نے کام کو کر کے اسے بکس کی حد تک لمیٹڈ کر دینا ہے تو آئی تھنک دیٹ واز اے یوز لیس تھنگ. تو آپ اس کو پیٹنٹ کے فارم میں لے کر آئیں, آپ اس چیز کی انڈسٹریل اور پریکٹیکل اپلیکیشنس کے اوپر فوکس کریں, تاکہ جو کام آپ کر رہے ہیں اس کے کام کا آؤٹ کم اور اس کے کام کا بینیفٹ جو ہے وہ سب کو ہو.
1: بالکل ٹھیک آپ نے کہا ڈاکٹر صاحب. میں آپ سے پوچھوں گا, جیسے بھی آپ نے فیکلٹی کے بارے میں بتایا, آپ مجھے یہ بتائیے گا کہ مثلاً میں جو ہے, میرا طریقہ کار یہ ہوتا ہے کلاس میں کہ سب سے پہلے دن میں جو بچوں کو یقین دلاتا ہوں کہ میں جو بھی اسیسمنٹ ان کی کروں گا وہ بالکل نیت پر مبنی ہوگی, ایمانداری پر مبنی ہوگی. تو کیا آپ بھی کوئی ایسا طریقہ کار اپناتی ہیں کہ بچے تبھی آپ کی سنتے ہیں तभी आपके असेसमेंट पे यकीन रखते हैं. अगर उनको ये यकीन हो कि हमारा टीचर वाइल असेसिंग देयर ग्रेड्स ही और शी इज एब्सोल्युटली इम्पार्शियल फेयर एंड विदाउट एनी प्रेशर्स वो हमें एज पर आर कैपेबिलिटीज हमें वो ग्रेड करता है. इसके लिए आप क्या करते हैं?
2: ऐसे ही है सर, बच्चों में एक फेयर उनकी ग्रेडिंग के लिए और बच्चों को ये फील कराने के लिए कि उनके साथ जो भी उनकी ग्रेडिंग की गई है, जो भी मार्किंग की गई है, वो विद जस्टिस है. और बच्चों को हम सबसे पहले तो ये है कि हम टीचिंग रूब्रिक्स अपने बनाते हैं. हमने उसके अंदर अगर एक टॉपिक असाइन उनको किया है तो हमने उसके अंदर पूरा रूब्रिक के फॉर्म में उनको सारा एक्सप्लेन किया हुआ है कि उनसे क्या रिक्वायरमेंट्स हमारी हैं, कि क्या उसे हमें आंसर रिक्वायर्ड क्या है और किस किस्म का आंसर की क्वालिटी होगी, क्या आंसर वो देंगे तो उसके कितने मार्क्स बनेंगे, उसको उसके ऊपर क्या ग्रेडिंग की जाएगी. और उसके साथ हम बच्चों को उनका फीडबैक हम प्रोवाइड करते हैं. बच्चों से वन टू वन डिस्कशन की जाती है कि उनको फीडबैक देना है, उनको रिव्यू करवाना है. अगर कहीं पे किसी पॉइंट पे अगर वो बच्चा अनसेटिस्फाइड है या बच्चे को लगता है कि ये इस तरह से मार्किंग होनी चाहिए थी, तो वो उस तरह से उनको डिस्कशन की जाती है और बच्चों की उससे इम्प्रूवमेंट भी करवाई जाती है कि ये आंसर रिक्वायर्ड था, ये आपके यहाँ पे गलती है. तो ये चीज़ बच्चों में बहुत ज़्यादा एक लेकर आती है. बच्चे जो होते हैं उन्हें पता होता है कि जो भी उनकी ग्रेडिंग की गई है वो फेयर की गई है.
1: योर टेक ऑन दिस पॉइंट
3: सर. फर्स्ट डे स्टूडेंट्स को, जब स्टूडेंट्स आते हैं स्पेशली जब हमारे पास फर्स्ट सेमेस्टर आता है, तो उसमें ज़्यादा स्टूडेंट्स कंसर्न होते हैं क्योंकि वो नए नए कॉलेज लाइफ से निकल के आते हैं, जिसमें एक टीचर होता है, टीचर के सामने बुक होती है और उसने उस बताना है स्टूडेंट को कि इस बुक से आपने पढ़ना है और आपके मार्क्स आ जाने हैं. जब स्टूडेंट यूनिवर्सिटी लाइफ में आता है और स्पेशली MLT में आता है, जो कि एक प्रोफेशनल फील्ड है, तो उसमें स्टूडेंट्स के बहुत सारे कंसर्न्स होते हैं. उसमें स्टूडेंट को सेटिस्फाई करना और उसे कम्फर्ट जोन में लेके आना कि वो जो डिग्री कर रहा है वो अच्छी है और उसका आगे स्कोप है, वो ईजिली अपनी प्रोफेशनल फील्ड में एडजस्ट हो जाता है. उसके बाद सर आती है स्टूडेंट के साथ थोड़ी सी काउंसलिंग टेक्निक्स, कि आपने स्टूडेंट को काउंसिल किस तरह से करना है, स्टूडेंट को मेंटोर किस तरह से करना है, आपका एक फर्स्ट क्विज और फर्स्ट असाइनमेंट जो होती है उसकी इवैल्यूएशन किस तरह से हुई है, स्टूडेंट ने उसका रिव्यू लिया है या उसने देखा है, अगर उसे कहीं पर लग रहा है कि उसके मार्क्स जो हैं वो बेजा कटे हैं या उसने सही लिखा था एंड द मार्क्स वॉज डिटेक्टेड, तो उसे उस पॉइंट पर ला के सेटिस्फाई करना. और मोर ओवर मैं इसमें कहती होती हूँ कि टीचर्स को भी हमें स्टबन नहीं होना चाहिए, ना हमारे टीचर स्टबन है. अगर स्टूडेंट अपने पॉइंट पर वैलिड है और उसकी पॉइंट जस्टिफिकेशन है तो हम उसे फैसिलिटेट करते हैं. लेकिन अब हर चीज़ के ऊपर तो सर आप स्टूडेंट्स को फैसिलिटेट नहीं कर सकते ना, क्योंकि स्टूडेंट को भी यही लगता है कि वो बिल्कुल सही है. तो फर्स्ट असाइनमेंट, फर्स्ट क्विज, एक प्रेजेंटेशन के बाद स्टूडेंट आपकी UCB के एनवायरनमेंट को समझ जाता है और आप स्टूडेंट की जो है वो साइकी को समझ जाते हैं, तो चीज़ें जो हैं वो ग्रेजुअली स्मूथ होना शुरू हो जाती हैं.
1: बिल्कुल ठीक है आपने. मैं साहब मुझे बताइएगा, डॉक्टर सबा कबीर से मैं मुखातिब हूँ. कहते हैं ना कि इंसाफ न सिर्फ होना चाहिए बल्कि होते हुए नज़र भी आना चाहिए. चले आपने उनको दे दी ये तो क्या कहते हैं फीडबैक दे दी. मैं आपको अपना एक्सपीरियंस शेयर करता हूँ. आपको याद होगा मैंने अक्सर शेयर किया करता हूँ. मैं ये करता हूँ कि मैं पहले दिन जब मैं क्लास में जाता हूँ तो सबसे पहले मेरी जो डिमांड होती है स्टूडेंट से वो ये होती है कि आप मुझे हाफ पेज का अपने बारे में, आपके ख़ानदानी पस मंज़र के बारे में, अपने एजुकेशनल बैकग्राउंड के बारे में, अपने सोशल स्टेटस के बारे में लिख के दीजिएगा. और मैं पूरे सेमेस्टर उसको एक फाइल में अपने पास रखता हूँ. जब किसी स्टूडेंट को कोई ख़ास तरह का कोई प्रॉब्लम होता है तो मैं उसका वो पेज निकाल लेता हूँ. मैं कतई उनके मार्क्स से डील नहीं करता, बिल्कुल नहीं, क्योंकि मेरा ये नुक्ता निगाह है कि क्लास में अगर आप सही पढ़ाना चाहते हैं तो सबसे नालायक स्टूडेंट को टारगेट कीजिए. ब्रिलियंट स्टूडेंट्स को तो हर कोई टारगेट करता है, वो तो आपके पढ़ाए बगैर भी कर लेगा. सो उसको आप टारगेट कीजिए. जब आप ये करेंगी ना तो आप यकीन कीजिए जो मैंने आपको तरीकाकार बताया ये आप करके देखिए. मैं 25-30 साल से कर रहा हूँ, हाफ पेज लेता हूँ उनसे मैं, उनका रेज्यूमे कहता हूँ, उनका पर्सनल ब्रीफ कहता हूँ उनका मैं, कितने बहन भाई हो, आपका क्या ताल्लुक है. इस तरीके से मैं अपने उनके दरमियान एक जो एक ऐसा इन्वायरमेंट पैदा करता हूँ जिसमें वो कतई फियर महसूस नहीं करते. अगर से मुझे मेरे बारे में कहा जाता है कि डॉक्टर करार बड़े सख्त हैं, लेकिन नहीं, जब स्टूडेंट मुझसे पढ़ते हैं तो उनका आखिर में यही अल्फाज होते हैं, सर आपके बारे में तो कहा जाता है बहुत सख्त हैं आप तो बहुत फ्रेंडली हैं. सो दीज आर द मेजर्स जो कि ना सिर्फ आपकी इम्पार्शलिटी को इस्टेब्लिश करेंगे बल्कि ये भी साबित करेंगे कि हाउ मच यू केयर अबाउट स्टूडेंट्स. बिकॉज रिमेंबर आई ऑलवेज से दैट वी आर हेयर बिकॉज ऑफ स्टूडेंट्स, वी स्ट्राइव बिकॉज ऑफ स्टूडेंट्स, वी थ्राइव बिकॉज ऑफ स्टूडेंट. सो वी मस्ट टेक केयर ऑफ आवर स्टूडेंट्स.
2: ऐसा ही है सर. एक्चुअली आई एम ऑल्सो सर्विंग एज ए MLT प्रोग्राम कोऑर्डिनेटर इन माई डिपार्टमेंट. तो हमारे पास तो एक पूरी लिस्ट आती है बच्चों की, हम लोग बच्चों की परफॉर्मेंस रेगुलर मतलब मॉनिटर कर रहे होते हैं और उसमें हम देख रहे होते हैं। अब जिन बच्चों की परफॉर्मेंस कॉन्टिन्यूसली लो जा रही होती है तो हम उनकी पूरी एक मैं लिस्ट बनाते हैं और उस लिस्ट में फिर हम बच्चों को देखते हैं, उनको मैं पर्सनली अपने ऑफिस में बुला के हम उनका उनकी काउंसलिंग करते हैं, बच्चों से उनके प्रॉब्लम्स पूछते हैं कि ऐसी क्या रीजंस हैं जिसकी वजह से वो अच्छा परफॉर्म नहीं कर पा रहे। समटाइम्स बच्चों के कोई फैमिली बैकग्राउंड्स भी होते हैं, समटाइम्स बच्चों के अपने पर्सनल इशूज भी हो सकते हैं और बहुत सारी चीज़ें होती हैं, तो उनको उसके अकॉर्डिंगली बच्चों को डील किया जाता है और उसको बच्चों को हर तरह से फैसिलिटेट करने की हम कोशिश कर रहे होते हैं कि किस तरह से उसको हम इम्प्रूव करवा सकते हैं। तो ये
1: मशवरा दूँ आपको कि आप इसके अलावा जैसे आप मॉनिटर कर रहे हैं ना बच्चों को तो आप बुलाते हैं, लेकिन बच्चे जिस उम्र में आपके पास आते हैं ना इतनी जल्दी सुधरते नहीं हैं, अपनी आदतें में नहीं छोड़ते, लिहाजा आपको वालदैन को भी इन्वॉल्व करना चाहिए। अगर आप समझ रहे हैं कि ये बच्चा अगले सेमेस्टर में ही और शी इज़ लाइकली टू बी पुट ऑन प्रोबेशन, उससे पहले आप वालदैन को बुला के उनसे शेयर कर दीजिए उनका रिजल्ट। सो एक ऐसी फिजा आप में पैदा होगी ना, और ये आपके जो एडमिशन को भी इन्हांस करेगी और आपकी उनसे कंसर्न एंड योर सिंसेरिटी विल आल्सो बी एस्टैब्लिश्ड।
2: बिल्कुल सर, किया जाता है। इनिशियली हम तो बच्चे को ही बुला के उसी के लेवल पे उसको टैकल करने की कोशिश कर रहे होते हैं, लेकिन अगर इन केस हमें समटाइम्स अगर फील होता है कि इसमें फैमिली को इन्वॉल्व करने की ज़रूरत है तो इवन फैमिलीज़ को हम लेटर्स भी भेजते हैं, उनमें फैमिली को भी इन्वॉल्व किया जाता है बच्चों की परफॉर्मेंस के बारे में, ताकि उन्हें भी पता हो कि बच्चा किस तरह से परफॉर्म कर रहा है यूनिवर्सिटी के अंदर।
1: जी मिस इकरा, मैं आपसे मुखातिब हूँ, मैं आपसे पूछना चाहूँगा आपके जो ग्रेजुएटेड स्टूडेंट्स हैं MLT के, उनके क्या करियर अपॉर्चुनिटीज हैं, क्या स्कोप है और किस तरीके से वो इस फियर्सली कॉम्पिटिटिव वर्ल्ड में अपनी जगह बना सकते हैं।
3: सर डेफिनेटली, आई मीन जैसे मैंने पहले भी कहा है कि MLT जो है वो एक प्रोफेशनल फील्ड है, तो इसमें जो स्टूडेंट्स होते हैं दे ड्यूरिंग इवन ग्रेजुएशन जो है वो अपनी प्रोफेशनल फील्ड में या अपनी प्रोफेशनल लाइफ में स्टेप कर लेते हैं, तो इसमें हमारे पास बहुत सारी करियर अपॉर्चुनिटीज़ हैं जिसमें हमारे पास हेल्थ एंड क्लिनिक का रोल आ जाता है। सबसे पहले तो ये लैब टेक्नोलॉजिस्ट होते हैं 4 ईयर्स की डिग्री कम्प्लीट करने के बाद, तो दे कैन वर्क इन पैथोलॉजी लैब्स, दे कैन वर्क इन ब्लड बैंक्स, दे कैन वर्क इन हिस्टोपैथोलॉजी, माइक्रोबायोलॉजी, हीमाटोलॉजी, केमिकल पैथोलॉजी, बिकॉज MLT इज़ अ वास्ट फील्ड, तो इसके मल्टीपल डिपार्टमेंट्स हैं, तो वो किसी भी डिपार्टमेंट में जाके अपनी एक्सपर्टीज़ जो है अपनी इंटरेस्ट के फील्ड में कंटिन्यू कर सकते हैं। देन दे कैन आल्सो वर्क इन रिसर्च एंड डेवलपमेंट एज अ रिसर्च साइंटिस्ट, एज अ रिसर्च असिस्टेंट, एज अ क्लिनिकल रिसर्च कोऑर्डिनेटर। जैसे आपने देखा होगा अक्सर न्यूज़पेपर्स में डिफरेंट यूनिवर्सिटीज़ के एड्स होते हैं रिसर्च असिस्टेंट के लिए, क्योंकि उनकी रिसर्च एक्सपर्टीज़ अच्छी होती हैं, दे लैब्स में काम करते हैं तो दे कैन वर्क देयर। मोर ओवर दे कैन वर्क इन मैनेजमेंट एज वेल एज एजुकेशन, लाइक अ लैब मैनेजमेंट, लैब मैनेजर, लैब सुपरवाइजर्स, हेल्थ एजुकेटर्स, बिकॉज MLT एक एकेडेमिया में भी आती है, तो फिर हमारे ही MLT के ग्रेजुएट्स दे आफ्टर परस्यूइंग देयर हायर स्टडीज दे कैन ऑल्सो वर्क एज अ लेक्चरर्स, एज एन APs ट्रेनिंग्स, क्योंकि आने वाले जो बच्चे हैं उन्हें भी तो पढ़ाना ना, तो यही स्टूडेंट जो हैं जब वो MPhil कर लेते हैं मास्टर, जब उनकी ट्रेनिंग या टीचिंग एक्सपर्टीज हो जाती हैं, तो दे कैन वर्क एज अ ट्रेनर एंड एज एन एजुकेटर।
1: जी डॉक्टर साहिबा, आप इजहार राय कीजिए इसी नुक्ते पर।
2: जी जैसे मैं सिकरा ने बताया है कि अपार्ट फ्रॉम देयर रोल इन द डायग्नोस्टिक लैब्स एंड द रिसर्च इंस्टीट्यूट्स, इन ये जो बच्चे हैं ये डिफरेंट पब्लिक हेल्थ ऑर्गेनाइजेशन एंड गवर्नमेंटल एजेंसीज में काम कर सकते हैं। इसके अलावा डिफरेंट इंडस्ट्रीज़ में, जिसमें हमारे पास फार्मास्यूटिकल इंडस्ट्रीज़ हैं, बायोटेक्नोलॉजी की इंडस्ट्रीज़ हैं, फूड के डिफरेंट इंडस्ट्रीज़ होती हैं, उन सब में जो एज अ मेडिकल लैब टेक्नोलॉजिस्ट और माइक्रोबायोलॉजिस्ट पर काम कर सकते हैं। और जो इन बच्चों के लिए जो सबसे इस वक्त अट्रैक्टिव चीज़ है कि इन बच्चों की जो है दे हैव ए वेरी हाई डिमांड इन कंट्रीज़ लाइक USA, कनाडा, ऑस्ट्रेलिया, UK। आप इस डिग्री के बाद वहाँ जा सकते हैं और ये जो कंट्रीज़ हैं इन मेडिकल लैब टेक्नोलॉजिस्ट को प्रायोरिटी बेसिस के ऊपर रखते हैं। आप इस डिग्री के बेस के ऊपर इमिग्रेशन इवन अप्लाई कर सकते हैं। फॉर एग्जाम्पल ऑस्ट्रेलिया में आप जाके देखें तो इनकी बहुत ज़्यादा डिमांड है, दुबई में बहुत ज़्यादा डिमांड है। इसके अलावा हम इनके हमारे पास डिफरेंट इंटरनेशनल सर्टिफिकेशंस एंड लाइसेंसिंग अथॉरिटीज़ अवेलेबल हैं, लाइक ASCP है, CSMLS है, कैनेडियन सोसाइटी फॉर मेडिकल लैब साइंसेज, तो ये डिफरेंट अथॉरिटीज़ हैं जो कि आपको लाइसेंस प्रोवाइड करती हैं, डिफरेंट सर्टिफिकेशंस प्रोवाइड करती हैं, और जब आप वो अवेल कर लेते हैं तो देन दे कैन मूव एनीवेयर ग्लोबली, ग्लोबल मोबिलिटी के चांसेस इंक्रीज हो जाते हैं। इसके अलावा इनका जो है वो डिफरेंट क्वालिटी कंट्रोल
4: کنٹرول انالسٹ کے طور کے اوپر کام کر سکتے ہیں, کوالٹی کنٹرول کے اوپر ڈفرینٹ انسٹیٹیوٹس کے اندر, ڈفرینٹ انڈسٹریز کے اندر. اس کے علاوہ بایو سیفٹی جو ان کا بڑا ایک اس وقت ایمرجنگ رول آ رہا ہے کہ ایز اے بایو سیفٹی اور بایو سیکورٹی آفیسر ڈفرینٹ جگہوں کے اوپر کام کر رہے ہوتے ہیں کہ کس طرح سے آپ اپنی آرگنائزیشن کو یو کین میک سیف.
1: جی بہت شکریہ. ابھی سکرا مجھے یہ بتائیے گا کہ ایک اور طریقہ بھی ہوتا ہے, جیسے میں فاسٹ میں جب پڑھاتا تھا تو وہاں انڈسٹریز کے ساتھ ان کلوز کلیبوریشن جاب فیئرز ارینج کیے جاتے تھے. تو مس سکرا بتائیے کہ آپ کا ڈپارٹمنٹ بھی کوئی ایسے جاب فیئر ارینج کرتا ہے یہاں, تاکہ بچوں کو اپرچونیٹی ملے اپنے آئندہ آنے والے امپلائرز کے ساتھ انٹریکٹ کرنے کی؟
3: ڈیفینیٹلی سر, جب ہم اپنے ایونٹس آرگنائز کرتے ہیں تو اس کے ساتھ ہماری بہت ساری جو کلیبوریشنز ہوتی ہیں وہ یہاں پہ آ کے اپنے میڈیکل اسٹالس پوٹ اپ کرتے ہیں. مین وائل دے آلسو آبزرو دیئر اسٹوڈنٹس دے جاب فیئر, اٹ جسٹ لائک اے جاب فیئر کہ وہ اسٹوڈنٹس کے یہاں پہ پرفارمنس دیکھتے ہیں اینڈ دین دے سلیکٹ اسٹوڈنٹس آن دیئر پرفارمنس ایز ویل. اس کے علاوہ سر, جب ہمارے اسٹوڈنٹس انٹرنشپس کے لیے جاتے ہیں یا وزٹس کرتے ہیں یا ڈفرینٹ ورکس جگہوں پہ جا کے کام کرتے ہیں, تو ان جگہوں پہ بھی ان کی اکیڈیمک ایکسلنس کے بیس پہ یا ان کی ٹریننگ ایکسپرٹیز کے بیس پہ انہیں جاب آفر کی جاتی ہے. اور اس کی ایک بڑی اچھی ایگزامپل ریسنٹلی تھی کہ ہمارے جو تھرڈ سیمسٹر کے اسٹوڈنٹس تھے, دے گو فار دا انٹرنشپ ان ڈفرینٹ لیبس, اور اس میں سے کچھ بچے ایون تھرڈ سیمسٹر کے بعد بھی ان کے لیے ہمیں کالز آئی تھی کہ اگر آپ کے اسٹوڈنٹس کا ٹائم ٹیبل مینج ہو سکتا ہے تو ہم انہیں جو ہے اپنے لیب میں ایز اے ورکر, ایز اے اسٹاف مطلب چاہ رہے ہیں کہ وہ ہمارے ساتھ کام کریں. کیونکہ ہر بچے کی اپنی کیپبلٹیز ہوتی ہیں, کچھ بچے جو ہیں وہ اکیڈیمیا میں بہت ایکسیل کر رہے ہوتے ہیں, کچھ بچوں کی ٹریننگس بہت شاندار ہوتی ہیں جو ہینڈز آن ٹریننگ میں زیادہ انٹرسٹ رکھتے ہیں. تو جاب فیئر اور انٹرنشپ دونوں جو ہیں یہ ہمارے اسٹوڈنٹس کے لیے جو ہے وہ جاب اپرچونیٹیز کو بہت زیادہ انہانس کرتے ہیں.
1: جی ڈاکٹر صاحبہ, میں آپ سے پوچھنا چاہوں گا, اگرچہ اے آئی کے آنے کے بعد یہ زیادہ جو ہے ویلڈ نہیں رہ گیا, سینگ از بلیونگ, بٹ پھر بھی میں آپ سے پوچھنا چاہوں گا کہ آپ نے جب گریجویشن کر لی آپ کو کتنے عرصے بعد نوکری ملی تھی تاکہ بچے آپ کے سے فائدہ اٹھا سکیں اور آپ کے ڈپارٹمنٹ میں مزید آ سکیں؟
4: سر بیسیکلی میرا بھی جو بیسکس ہے وہ ایم ایل ٹی کے اندر ہی ہے. میں نے بیچلرس کیا تھا یونیورسٹی آف ہیلتھ سائنسز ان ایم ایل ٹی, اینڈ آپ بلیو کریں کہ رائٹ آفٹر مائی ڈگری ود ان اے ٹو منتھس میں نے شوکت خانہ میموریل کینسر ہاسپٹل کو جوائن کیا تھا ایز اے میڈیکل لیب ٹیکنالوجسٹ, جس میں میری جاب کے ساتھ ساتھ میں وہاں سے ایک پوسٹ گریجویٹ ڈپلوما بھی میڈیکل لیب ٹیکنالوجی میں کر رہی تھی, جو کہ میرا ایک اسکالرشپ بیسڈ تھا کہ ہماری اس کے اندر ہمیں پڑھایا بھی جا رہا ہے, ہماری ٹریننگ بھی کرائی جا رہی ہے, پلس آپ کو پے بھی کیا جا رہا ہے. اینڈ ابھی میرا وہ پروگرام ختم نہیں ہوا تھا کہ اسی کے درمیان میں مجھے وہیں سے اسی ہاسپٹل سے وہاں پہ مجھے جاب آفر ہو گئی. اب میری وہ والی جاب, میں نے پھر اس جاب کو سوئچ کیا فار دا ہائر اسٹڈیز, میں نے ایم فل جوائن کیا. ایم فل کے فوری بعد میری جاب ہوئی تھی بی ایس ایل 3 لیب کے اندر, جو کہ پاکستان میں بہت کم لیبز یہاں پہ اویلیبل ہیں. میں نے اس کو جوائن کیا تھا ایز اے سائنٹیفک آفیسر مائکرو بایولوجی انڈر اے گورنمنٹ پروجیکٹ. اور جاب کے معاملے میں میں کہتی ہوں کہ اللہ تعالیٰ کا بہت شکر ہے کہ مجھے بہت آسانی کے ساتھ ہی ملتی رہی ہے, کبھی کوئی مشکل پیش نہیں آئی.
1: آپ کا ایکسپیرینس کیا اس بارے میں؟
3: سر ڈیفینیٹلی ایم ایل ٹی کے فوراً بعد میں نے تو انٹرنشپ اسٹارٹ کی تھی چلڈرن ہاسپٹل میں, اینڈ ایٹ دیٹ ٹائم چلڈرن جو انٹرنشپ تھی وہ پیڈ انٹرنشپ تھی. Then I completed my 6-month internship and I started MPhil. And right after MPhil, I got job as a lecturer in the university.
1: Very right. اسی کے ساتھ ہم آج کا پروگرام اختتام کی طرف لے کے جاتے ہیں. دونوں مہمانان یعنی ڈاکٹر صبا کبیر اور مس سکرا جمیل, جن کا تعلق ایم ایل ٹی جو کہ مائکرو بایولوجی کا ایک حصہ ہے اس سے ہے, بڑی سیر حاصل گفتگو ہوئی. آپ کی آمد کا بے حد شکریہ. تھینک یو ویری مچ فار بینگ ود اس ٹوڈے.
4: بہت شکریہ.
3: بہت شکریہ.